0: इकट्ठी आप करते हैं सब कुछ।
1: हाँ जी, सारे मेरे पे डाल दो, सारी दुनिया वैसे ही मेरे पे डाल देती है। हर चीज़ आपने किया, मैंने क्या किया, आपको कुछ करना था वो आपने नहीं किया, मैं तो उतना ही कर सकता हूँ जितना मैं करूँगा।
0: मेरी बहन आई थी यहाँ पे, हमने आपका शो मिलके सुना,
1: कैसा रहा?
0: बहुत मजा आया। और उसको है ADHD मेरी तरफ,
1: टिक कर नहीं बैठ सकती वो, और कोई बात लंबी जो है वो सुन नहीं सकती लंबे अरसे के लिए।
0: लेकिन हैरत की बात
1: वो 2 घंटे नहीं उठी होंगी बीबी,
0: वो इतने आराम से बैठी, और फिर अगले दिन मुझे कहती है मुझे ड्राइव पे ले जाओ, मैंने कहा चलो मैं तुम्हें लेके जाती, कहते रास्ते मुझे कहती लाला का शो लगाओ ना, मैंने कहा अच्छा मैं लाला का शो लगाती हूँ, हमने आपका रैंडमली एक शो पुराने में से एक लगाया। अब रास्ते में वो मुझे कहती है कि असाचला मुझे लगा जैसे उस पर डिप्रेशन तारी हो गया, मुझे कहती है आखिर मैं हूँ कौन, मुझे ये शो सुन के मुझे लगता है कि मैं कौन हूँ, मेरे ऊपर तो इतने लोगों का रंग चढ़ा हुआ है, आई डोंट इवन नो माइसेल्फ।
1: ट्रू।
0: तो मैंने कहा, अब वो मुझसे इस तरह पूछी कि जैसे वो दुखी हो रही थी वो सुन के, हालांकि वो
1: जब आपको देखें, जब
0: मैंने उसे कहा तुम एक काम करो, मैंने कहा तुम एक काम करो, मैंने कहा तुम ऐसे करो तुम ये सारे शो सुनना शुरू करो, तुम्हें खुद ही पता चल जाएगा वेयर यू स्टैंड
1: एंड हु यू आर।
0: हाँ जी,
1: देखें पहली चीज जिसकी वजह से लोग जो है ना अपना रास्ता नहीं बदलते और गलत रास्ते पे ही चलते रहते हैं, क्योंकि वो डर जाते हैं कि जो कुछ मैंने देखा सोचा समझा क्या वो सब गलत था, और पहला जो उनका रिएक्शन होता है ना वो दुखी हो जाते हैं। और इसमें दुखी होने की क्या बात, मुझे जब 32 साल की उम्र में समझ आया कि जो कुछ मुझे रब के बारे में बताया गया था, जो कुछ मुझे दुनिया के बारे में बताया गया था, और जो कुछ मुझे मेरे बारे में बताया गया था वो सब गलत था, रब वो था ही नहीं, दुनिया वो था ही नहीं, और मैं वो था ही नहीं बिल्कुल, और जो मैं अपने बारे में समझता था मैं भी वो नहीं था, क्योंकि मैं अपने आप को दुनिया के रंग में देखता था। तकलीफ हुई, परेशानी हुई, लेकिन अब दोबारा सफ़र शुरू किया तो वो सफ़र ज़ाया नहीं हुआ। 32 साल का एक्सपीरियंस, 32 साल की प्रैक्टिकल रियलिटी मेरे सामने थी, 32 साल तक जो चीज़ें मैं जिस रास्ते पर चला और थका और उसका कोई हल नहीं मिला, जिन रिश्तों में मैं चला और थका और उसकी कोई सुकून नहीं आया, ना कोई खुशी आई, खाया पिया कुछ नहीं, गिलास तोड़ा बाहर आने के बाद जब मैं खड़ा था, तो उस वक्त मुझे सब समझ आने शुरू हो गया कि ये कहीं किसी की गलती नहीं थी, ये सब मेरी गलती थी, मैं दुनिया में से गलतियां निकाल रहा था। लेकिन मुझे पता ये चला, अगर दुनिया में ये सारी गलतियां होती हैं, दुनिया इस तरह थोड़ी चल रही होती, वो तो बड़ी दबादब चले जा रही है, प्रॉब्लम मेरे साथ है, मैं इस तरह दुनिया के साथ नहीं चल रहा था। तो मैंने क्या किया, अब क्या साथ चलना है दुनिया के और कितना चलना है, जितना मुझे इस दुनिया में रहना है उतना चले साथ, बाकी आपने अपनी रूहानी जिंदगी पे अपनी सोचों पे काम किया, मुझे कौन से प्रोफेशन में होना चाहिए वो प्रोफेशन चूज किया, मुझे कौन से रिश्तों में होना चाहिए वो रिश्ते चूज किए, मेरे लिए क्या कामयाबी है, मेरे लिए क्या दोस्ती है, मेरे लिए क्या मोहब्बत है, हर चीज को रीडिफाइन किया, मेरे लिए क्या सक्सेस है, मैं चीजों को कैसे देखता हूं, ये छोड़ दिया कि जब मैं किसी कमरे में जाऊं तो लोग मेरे बारे में क्या सोचते हैं, जब मुझे देखते हैं तो क्या सोचते हैं, जब मैं जब काम करता हूं तो मेरे बारे में क्या सोचते हैं, नहीं, उस मुकाम पर पहुंचना है इंसान ने कि जब वो कहीं जाए तो वो देखे कौन इस काबिल है कि जिसके बारे में मैं सोचूं कि वो मेरे बारे में क्या सोच रहा होगा, उसका क्या कॉन्ट्रीब्यूशन है, उसने क्या किया है, उसको देख कर फिर मैं हिसाब लगाऊंगा, हाँ ये वो बंदा है जो मैं चाहता हूं कि मेरे काम को देखे और इससे मैं पूछूं कि क्योंकि उसको ये काम आता है, उसको इस काम की समझ है। मैं झूठों से सच्चा होने की सताइश चाहता हूं, मेरी मासूमियत देख मैं क्या चाहता हूं, ठीक है जी, तो हम ही तो जब आप काजिब जमाने में सच्चा, अगर आप सच बोलते हैं और आप कहते हैं इसकी अप्रिसिएशन हो, इसके लिए सच्चे लोग ढूंढने पड़ेंगे, सच्चा एनवायरमेंट बनाना पड़ेगा, फिर सच्चे का बोलबाला होगा, फिर आप सच बोलेंगे तो फिर आपको रिवॉर्ड मिलेगा, वरना कुछ नहीं मिलना, सिर्फ तकलीफें परेशानियां और मुसीबतें मिलेंगी आपको। तो ये सारे का सारा प्रोसेस है ना, ये समझना होता है, ठीक है जी। तो उनका क्या करना है, आपने एक तो उनको लंबे लंबे शोज अभी नहीं सुनाने, क्योंकि वो जब आदमी भरा हुआ होता है ना तो वो उसको जब आप ज़्यादा देने की कोशिश करते हैं तो वो एग्जॉस्ट हो जाता है, क्योंकि जब उसको, जब भी कोई आदमी ग्रीफ में होता है या दुख में होता है तो वो एक नॉर्मल आदमी नहीं होता। जैसे एक आदमी जब बीमार होता है, जब उसको कोविड होता है, तो आप उसके साथ उस किस्म की लाडियाँ या लोलो पोतियाँ नहीं करते जो कि उस आदमी के साथ करते हैं जो जिसको कोविड नहीं होता। तो जब कोई आदमी ग्रीफ में होता है तो वो अपनी असली हालत में नहीं होता, तो उसके साथ आपने ऐसे डील करना होता है जैसे किसी गमजदा आदमी के साथ आप डील करते हैं, उसको हंसने हंसाने की कोशिश करते हैं, लाइट रखने की कोशिश करते हैं। तो उनके लिए आप पहले उनको मेरे जो लाइट वाले क्लिप्स हैं, डेढ़ डेढ़ दो तीन मिनट के, वो क्लिप्स दें, छोटे छोटे हंसने हंसाने वाले, ताकि वो उससे रिलेट कर पाएँ, उनको समझ आए कि ये सिर्फ भारी बातें नहीं होती, लाइट बातें भी होती हैं, इट्स नॉट द एंड ऑफ द वर्ल्ड, और ये कोई इतना मुश्किल काम नहीं है ज़िंदगी का, अगर ये बंदा कर गया तो कोई भी कर लेगा। तो पहले आप छोटे छोटे क्लिप्स उनको सुनाएं, फिर उसके बाद थोड़े लंबे वाले क्लिप्स उनको सुनाएं, उसके बाद आप कुछ टॉपिक्स हैं जो कि उनकी ज़ात से रिलेटेड हैं, वो सेल्फ अवेयरनेस का जो टॉपिक है वो उनको दें, फोकस वाला जो है वो दें, आसानियाँ वाला जो टॉपिक्स हैं ये उनको आप दें, थोड़ी सी अपने लिए आसानी पैदा करने की कोशिश करने का क्या मतलब है, दूसरों के लिए आसानी पैदा करने की कोशिश का क्या मतलब है। जब ये सारे शोज़ वो सुनेंगे तो फिर आहिस्ता आहिस्ता पहले आपने इंसानों के अंदर कैपेसिटी बिल्ड करनी होती है किसी चीज़ की, हर चीज़ हर बंदे पे नहीं लाद दी जाती मौला नसीरुद्दीन के गधे की तरह, ठीक है। आखिर में मुझे पंच लाइन देनी होती है ना, वरना बोरिंग हो जाता है काम।
0: तो ज्यादातर ये जो शौक होता है इनिशियली ये नॉर्मल होता है एक इंसान के लिए जो उसको लगा।
1: हाँ जी बिल्कुल नॉर्मल होता है, जैसे थप्पड़ लगे तो पहला रिएक्शन जो होता है ना वो दो किस्म की आपकी पर्सनैलिटी का पता चल जाता है। कई लोगों को आप थप्पड़ मारें तो वो एक सेकंड से भी पहले आपको वापस थप्पड़ पड़ जाएगा आपको, ठीक है। ये उनका रिफ्लेक्स एक्शन है। कुछ लोगों को होता है मुझे थप्पड़ मारा है, वो हैरत, जिनको कभी थप्पड़ नहीं लगा होता वो जहनी तौर पर बिल्कुल डेवस्टेटेड हो जाते हैं, ठीक। कुछ लोगों को जब थप्पड़ लगता है तो उनको लगता है वाह ऐसा होता है, थप्पड़ कितने प्यार से मारा है इसने, इनका थप्पड़ भी, वो कहते हैं ना कि इनका तो गुस्सा भी बहुत आला है कि मुझे थप्पड़ मारा, मुझे किसी ने अपना समझा, इस काबिल समझा कि मुझे, वो मेरे लिए इतना सोचते हैं कि मुझे थप्पड़ मार दिया उन्होंने। ये एक और तरीका है, ये एक और रिएक्शन है, क्योंकि हर किस्म का बंदा है। कई लोगों का रिएक्शन होता है उसने मुझे थप्पड़ मारा, सबसे पहली चीज़ वो पत्थर उठा के मारना शुरू कर देते हैं आप। तो कई लोगों को जब थप्पड़ पड़ते हैं वो सोचते हैं मैंने ऐसा क्या कर दिया है, क्या कह दिया जिसकी वजह से मुझे थप्पड़ पड़ गया, जो कि होना ही नहीं चाहिए था। तो हर आदमी डिफरेंट होता है, तो आप जो है ना उनको उस तरीके से डील करते हैं।
0: लेकिन और उनको reaction, बहुत अच्छा लगा, बहुत she really loved it, तो बहुत enjoy किया उसने।
1: वो कई लोगों को तो लगता है कि ये वो ये है क्या, ये चल क्या रहा है, ये कहाँ हो रहा है और ये क्यों हो रहा है हमारे साथ, ये क्यों सुना सुनाया जा रहा है, हमें तो, कई लोगों को लगता है हमें तो ये पता था। फिर वो आहिस्ता आहिस्ता जब सुनते हैं, उस दिन हमारे एक दोस्त आया, उन्होंने कोई अपनी तरफ से विशेष टिप्पणी अपनी दी, तो उनको मैंने कहा आप नहीं जानते हमको, ना ही आप हमारे काम को जानते हैं, ना ही हमारे पास इतना वक्त है मेरे भाई कि तुम मुझको 18 साल के बाद मिले हो कि मैं तुमको बता सकूं कि मैंने इस 18 सालों में क्या किया है और मैंने क्या यू नो अपनी ज़िंदगी को कैसे बदला है, या मैं वो बंदा रहा ही नहीं। लेकिन आप जो हो, आपने भी 18 साल की ज़िंदगी गुजारी है, आपने भी कुछ उसमें कमालात वगैरह किए हैं, तो मैं भी वो नहीं समझ रहा कि आपने क्या किया। तो आहिस्ता आहिस्ता चीज़ें देखेंगे, बात करेंगे, जल्दी में कंक्लूजन्स के ऊपर ना पहुंचो, जो कि हमारा फेवरेट पास टाइम या फेवरेट नेशनल गेम है।
0: बिल्कुल, तो अजाज़ाला आप जो इस तरह आपकी वजह से किसी की ज़िंदगी में चेंज आ रहा होता है, तो ये आपको कैसे फील होता है, जब आपको अच्छा लगता है जब ऐसे हो रहा होता है, लोगों की ज़िंदगियाँ चेंज हो रही होती हैं?
1: देखिए मैंने ये काम लोगों की ज़िंदगियाँ बदलने के लिए नहीं शुरू किया था, इसलिए ये बहुत इंपॉर्टेंट है कि आप समझें कि उसका मकसद क्या था। पहले शायद मैं कोई ज़िंदगी में कुछ चेंज चाहता था, लोगों तक कोई बात पहुँचाना चाहता था, लेकिन जब मैंने देखा कि उसका क्या रिज़ल्ट और क्या यू नो रिस्पॉन्स आ रहा है, तो उसमें क्योंकि आप जब इस तरह की सोच लेके चलते हैं तो आप बड़ी जल्दी दुखी हो जाते हैं, क्योंकि बहुत कम लोगों को ये बातें समझ आती हैं। लेकिन आप जब डूइंग राइट थिंग्स फॉर राइट रीजंस एट राइट टाइम करते चाहते हैं, अच्छे काम को आप इसलिए करना चाहते हैं कि ये अच्छा काम है, और एक गिफ्ट जो आपको मिला है, एक ही चीज़ जो अपने पूरी ज़िंदगी में आपको दिलो जान से आपके अंदर से निकलती है, और उससे आपकी ज़िंदगी भी आसान हो जाती है, दूसरे सुनने समझने वालों देखने वालों की भी ज़िंदगी आसान हो जाती है, या कम अज़ कम वो सोचते ज़रूर हैं। इससे बड़ी दुनिया में इंसान के लिए और कोई एहसान नहीं है, अपने ऊपर भी और किसी और के ऊपर भी, कि आप काम की बात, इस दुनिया में हम आए, हम बहुत कुछ कर रहे हैं और करते रहेंगे। और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us। इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं, जो है रेडियो आज़ाद। दुआ में याद रखिएगा, ज़िंदगी रही तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।
2: This program will continue after the break. Continue listening to Inspire FM.
3: Inspire FM.
4: Inspire 105.1 FM.
1: Assalamu alaikum. Welcome to Inspire FM. Here are some Hajj preparation tips. Label and secure belongings. Put your name and details on your bag so they're easy to recognize. A lot of people have similar bags, so this can stop you from losing your stuff. Jazakallah khair. Thank you for listening to these tips. Continue listening to Inspire FM for more information.
5: Why do Topps Pizza deliver the top pizzas in Luton? For a start, all the toppings are 100% halal and Topps use fresh dough every day. Then there's the cheese, the highest quality available. And when it comes to food preparation, cleanliness is taken as part of our faith. So that just leaves the taste, choice and great offers, including buy one, get one free on all medium, large and extra large pizzas. Topps Pizzas, Wellington Street, LU1 5AA. Order online, toppspizza.com or via Just Eat. Download our app or call 01582 725000.
6: Assalamu alaikum wa rahmatullahi wa barakatuh wa bismillah. قال النبي صلى الله عليه وسلم أحب الأعمال إلى الله أدوامها وإن قل. That the most beloved action to Allah is those which are regular, even if little.
7: Legrave Heating Supplies. With over 20 years of experience, we're the largest independent plumbers merchant in the area, specialising in all types of plumbing and heating, as well as combination boilers and megaflow cylinders. Whether you need a new bathroom or a complete new heating system, LHS is the place. Come along to our brand new bathroom showroom at Unit 1, 3 Chorlen Lane, Luton, to see the latest range of quality bathrooms. Or log on to legrave.net. We're an Interpart approved stockist for all genuine spares. Our new store in Bedford is now also fully opened. Legrave Heating Supplies. Call Luton 84 86 88.
8: Assalamu alaikum. Welcome to Inspire FM Exam Preparation Jingles. My name is Tazeeb and will motivate and give tips to our upcoming exam sitters. It's just about GCSEs or A-levels in Luton. Don't sweat it alone. From tuitions in LU1 to LU4, expert help is right around the corner. Whether you need a small study group or one-to-one coaching, reach out to your school and see what tutor groups they recommend. Thank you for listening to Inspire FM Jingles. Continue listening to Inspire FM for more exam tips.
9: Did you know that over 361,000 children die every year due to lack of clean water? Clean water is not a luxury, but a basic human right. UKIM is working to end their suffering. By providing clean and safe water, make a difference. Provide clean and safe water with UKIM. For donations, call now or visit ukim.org.
10: Richard didn't want to die, but he couldn't stop himself. The collision didn't kill him, but he wasn't wearing a seatbelt, so he hit the inside of the car. That didn't kill him either, but his internal organs carried on traveling until they hit his ribcage, and his lungs were punctured, and the main artery from his heart was torn. And that's what killed Richard.
11: From the studios of Inspire FM, the time is now 12:30.
12: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रविश से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आजाद है तेरे ओनली ऑन इंस्पायर FM.
13: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe ji aap bol ke lab azad hain tere.
1: Aaj koi hai hamare saath unko phir lete hain ji on the air. Radio Azad, you're on the air.
14: اگین السلام علیکم خان جی.
1: جی وعلیکم السلام بھیا. وعلیکم السلام
14: خان جی. اب جب آپ اسٹوڈیو کے باہر آ کے گاڑی پارک کرتے ہیں, کھڑے ہیں باہر, تو اپنے اسٹوڈیو کو کیا فیلنگ آتی ہے آپ کو؟
1: ککھ نہیں, میں ڈرا ہوا تو آج کروں گا کیا؟
14: نہیں یار ایسے نہیں ہو سکتا.
1: قسم سے ایگزیکٹ سیریس ہے کہ کاغذ پینسل تو میں لے آیا ہوں ساتھ, اور ایک آدھ کاغذ میں نے سامنے لگ کے اس کے اوپر کچھ چیزیں بھی اسکریبل کر لی ہیں, لیکن میں کی کروں گا آج. اگر مہربان جو ہے نا وہ آئیں گے تو کیا نکالیں گے مجھ سے, اور کیا میں اس کے لیے ذہنی طور پہ میں ٹھیک ہوں؟ مطلب میں اب میرے جو ذہنی رو جو ہے, جو مینٹل ویو میری ہے, یہ اس حالت میں ہے کہ میں پوری دنیا کو بلاک کر کے میں جو میٹر آف فیکٹلی اور جو ریئلسٹک باتیں ہیں اور جو میں زندگی جی رہا ہوں میں اس میں سے, وہ آج میرا وہ فلو ہوگا کہ نہیں ہوگا, یہ میرے لیے ایک چیز ہوتی ہے کہ کہیں وہ پورٹل کھلے گا کہ نہیں کھلے گا جس میں سے میں چیزیں نکالتا ہوں. تو پھر مجھے یہ بھی ساتھ اس بات کے یقین بھی ہوتا ہے کہ نو اتنے عرصے سے پورٹل کھل رہا ہے تو آج بھی کھلے گا. تو ایک عثمان ایک منٹ ہولڈ کرنا میرے ساتھ, یہ ایک کال ہے جو مجھے کینیڈا سے مجھے لینی ہے. ہاں ریڈیو آزاد ہی روندے.
15: ہیلو سر جی, سات
1: جی واد واد جی, کی حال ہے؟ میں سوچ رہا سن تاڈی کال ہونی ہے.
15: تسی سناو کی حال چال, آواز بڑی پاری ہوئی ہے یاد لے وی.
1: کوئی گل نہیں, تسی تے میں تاڈے نال مقابلہ کر رہے ہیں کہ زیادہ آواز کی دی پاری اج کل.
15: نہیں
1: جی
15: بھائی گرو, میں روز تاڈے واسطے ارداس کرنی ہے دونوں ٹائم تے,
1: پتہ ہے مینوں پہنچ رہی ہیں نے مینوں.
15: ہاں بس میں کہتے بیٹھ کے ارداسیں کرنی ہے. اچھا لگا, بہت اچھا لگا سن کے.
1: اج ویسے بڑے دن بعد آئے ہو تسی, اج تے کچھ سنائی دو پھر. جو مرضی سناؤ, کھری کھری سناؤ سانو. بڑا عرصہ ہو گیا
15: نہیں,
1: وہ مسئلہ ہے نا, میں جہاں بھی چھٹی لے کے واپس آنا تو تہاڈی کال آندی ہے تو میں تینوں کہنا مینوں کچھ سناؤ. تو پچھلی واری کیونکہ میں آیا سا ایک دو شو میں کیتے, بٹ اس بعد میں کوئی مزہ نہیں آیا مینوں, بٹ ہوں ان شاء اللہ میں واپس آیا تو میرا خیال ہے تہاڈی تہاڈی آواز نال تے کچھ سندر جی کسی لائن نال شروع کرنے ہیں.
15: شکر ہے بھائی دو بیٹا, جڑا دن لنگ جے بڑا شکر ہے.
1: بہت
15: ہو جاندی کدی ٹلی کدی مٹھی, بس چلدا رہندا.
1: کوئی ٹلی مٹھی نوں تے زندگی کہندے نے نا.
15: ہاں بس زندگی چلدی رہندی,
1: کدی سکی کدی گلی, کدی ٹلی کدی مٹھی.
15: بس اونے ڈاکٹر جڑی آندی بڑی پیاری بچی, اودی آواز سن کے اتنا اچھا دل لگدا ہے نا
1: جی.
15: اور انہاں دی او سسٹر دی گل سنائی, میں کہے کدی جڑ جائے گی نا, بس جڑ جائے گی ریڈیو تے نا.
1: ہاں جی, وہ یہ ہر مطلب سارے کو سوچنا کہ وہ جڑ جان گے کوئی بہتر ہے, انہوں نے بندہ چانس دینا ہے نا. اس بعد انہوں کا دل ہووے نہ ہووے, دنیا چ بڑا کچھ اٹریکٹیو چل رہے ہوں نال نال. ہر بندے نے ورائٹی ہے, خان جی کہتے سن ورائٹی از دا اسپائس آف لائف پترا. تو بالکل اسی طرح نا ان کو پاس ڈفرینٹ چوائسیز ہوتی ہیں, آپ نے چوز کرنا ہے. آپ جو چوائسیز کرتے ہیں اسی سے آپ کی زندگی بنتی ہے یا گلتی ہے.
15: بالکل
1: ٹھیک ہے جی.
15: میری تو بن گئی.
1: نہیں ساڈی بن, تسی ساڈی بھی بڑھا دیتی نال نال دوائیاں.
15: تھینک یو بیٹا,
1: خیال رکھنا اپنا, خیال رکھنا. سو نائس آف یو وادو جی, تھینک یو ویری مچ. 9725019390 لیڈیز جینٹلمین, پتہ ہی نہیں چلا آپ لوگوں کے دو اتنے خوبصورت آورز جی آپ لوگوں کے ساتھ ہم نے گزارے, بہت اچھے اچھے کلپس بھی ریکارڈ ہو گئے. آج کا یہ شو جو ہم نے کلپس کے نام کیا, آپ کے نام کیا, اور آپ لوگوں کے لپس کے نام کیا جو کہ آزاد ہیں, تو اگلا جو شو ہے اس کو ہم تھوڑا سا کمرشل بنیادوں پہ کریں گے جی, تھوڑا سا اس میں میوزک بھی ہوگا, تھوڑی گپ شپ ہوگی اور لائٹ ہارٹڈ ہوگا. تو اسی لیے آپ ہلکا پھلکا رہنا چاہتے ہیں تو اس شو میں ہمارے ساتھ رہیے گا. اور اس کے بعد بڑا عرصہ ہو گیا ہم نے ٹاپکس نہیں کیے, تو ہمارا اگلا آنے والا ٹاپک ہے پروکریسٹینیشن کے اوپر. کیوں ہے؟ کیونکہ ہم کر رہے ہیں پروکریسٹینیشن. کچھ چیزیں ہیں جو ہم نے کرنی ہے, ہم نے وعدہ کر رکھا تھا 2024 میں کہ اینڈ سے پہلے ہم نے وہ چیزیں کرنی ہیں, تو ابھی آخری کوارٹر آ گیا تو جناب ہم کو اب آپا دھاپی پہ گئی ہے, بلکہ آپا دھاپی پہ گئی ہے ہم کو. تو اب باقی اور بھی بہت سارے لوگ ہیں جن کو میں جانتا ہوں, اتنے اچھے اچھے نہ بنا کریں سوائے 1-2% لوگوں کے, سب کھٹائی میں. تو ہم نے کہا چلیے مل کے پروکریسٹینیشن کے اس کیڑے کا علاج کریں گے. یہ کون سے کیٹانوز ہیں جو ہمارے ہاتھ نہیں لگتے, اور یا ہم لیزی ہیں یا کوئی معاملات ایسے ہیں, تو ان معاملات تک پہنچنے کی کوشش کریں گے کہ کیا امر مانے ہیں, یعنی کہ کیا ایسی ریالٹیز ہیں جو ہم کو لگتا ہے, ایسے کام ہیں جس کی وجہ سے پاسبلٹی ہم کو لگ نہیں رہی ان چیزوں کے ہونے کی. تو پروکریسٹینیشن کے پیچھے پڑیں گے ہم لٹھ لے کے جی, اور اس دفعہ ہم نے یہ کام کر کے چھوڑنا ہے, اس لیے پروکریسٹینیشن کی بیخ نکال دینی ہے ہم نے, جڑ بنیاد جو ہے نا وہاں سے ہلانا ہے اس کو, اور انشاءاللہ کوشش کریں گے. تو آپ میں بھی اگر کسی کو لگتا ہے, کیونکہ آپ تو اعلیٰ عرفہ ہیں سارے, لیکن اگر پروکریسٹینیشن کر رہے ہیں ہیلتھ کے اوپر, اپنے گولز کے اوپر, ریلیشن شپ میں کوئی چیز ہے, ٹریولنگ میں کوئی چیز ہے, ہم یہ ساری چیزوں پہ کام کر رہے ہیں آہستہ آہستہ, تو ساتھ کچھ چیزوں کی پروکریسٹینیشن ہے, اور اسٹچ ان ٹائم لگانے کی ہم کوشش کریں گے اس دفعہ بیفور 2024 اینڈس. ٹھیک ہے جی, مہربان ہمارے ساتھ کرتے ہیں ان سے بات. ویڈیو آزاد مہربان.
14: جو میں نے کوسچن لکھا ہوا ہے خان جی, وہ بھی اسی سے ریلیٹڈ ہے. آپ کا دو یہ 2024 کیسا گزرا اور آپ نے سیکھا کیا ابھی تک اس میں سے؟
1: ابھی تک 2024 ایکچولی اچھا گزرا ہے. اس میں کچھ لرننگز ہوئیں اپنے بارے میں. ایکچولی میں ابھی میں جس یو نو سیلف ریکگنیشن اور سیلف ایکچولائزیشن کے جن اسٹیجز کے بیچ میں گھومتا رہتا ہوں, تو اس کے بیچ میں بہت ساری چیزیں اپنے بارے میں جیسے جیسے آپ جانتے جاتے ہیں, اپنے ارد گرد کے بارے میں ریالٹیز آپ جانتے جاتے ہیں. آپ جب تک یہ دعا کرتے رہتے ہیں میرے رب مجھے چیزوں کی, لوگوں کی, ماحول کی اصل حقیقت کا علم دے, تو پھر آہستہ آہستہ آپ جو ہے نا وہ رزلٹ اورینٹیڈ چیزوں کی طرف بڑھتے جاتے ہیں اور آپ فیصلے کرتے جاتے ہیں. زندگی میں جتنے فیصلے آپ وقت پر کریں گے اتنے بہتر فیصلے ہوں گے. اور بہت سارے لوگ فیصلہ کرنے سے ڈرتے ہیں, اور یہ لوگ جو فیصلہ کرنے سے ڈرتے ہیں, کچھ وقت کے بعد آپ کے فیصلے لوگ کریں گے یا انوائرمنٹ کرے گا, اور پھر آپ کو بہت برا لگے گا. اس لیے اپنے وقت پر اپنے فیصلے کرنا ضروری ہے زندگی کے, تو اس کے اوپر اگر ہم فوکس کریں گے تو کافی اچھا ہو جائے گا. تو 2024 اوور آل بہت اچھا گزرا, پروڈکٹیو تھا, بہت ساری چیزیں جو ہم کرنا چاہتے تھے وہ ہم نے کیں. لیکن جو سب سے امپورٹنٹ چیزیں 2024 میں میرے ساتھ وعدہ تھا وہ ابھی انکمپلیٹ ہیں, تو وہ ابھی اگلے آنے والے 3 مہینے میں ہم کرنے کی کوشش کریں گے انشاءاللہ. سو پروکریسٹینیشن والے شو میں اس کے بارے میں بات بھی ہوگی.
14: ہاں جی, آپ کتنے طرح کے آپ کے پاس چشمے ہیں, کن کن چشموں کو آپ کس کس ٹائم لگا کے تو زندگی کو دیکھتے ہو آپ؟
1: یہ دو قسم کے چشمے
14: دیکھتے ہو آپ, ایک ہی چشمہ آپ کے پاس یا پھر
1: نہیں
14: ڈفرینٹ ڈفرینٹ ٹائپ؟
1: ایک چشمہ تو بہت ہی بورنگ کام ہے میرے پاس. تو یہ جو بھی آپ نے سوال پوچھا نا, یہ بڑے مزے کا سوال, اس میں تھوڑا سا فن کریٹ کرتے ہیں. میری جب نظر کمزور ہوئی نا تو یہ 1.5 جب ہوتی ہے, 40 کو ہٹ کریں تو سب کو ہوتی ہے, تو اس کے بعد میں نے گلاسز جب لگائیں پہلی دفعہ جب گلاسز لگا کے میں نے کھانے کو دیکھا تو چانن ہی ہو گیا سارا. مطلب چاول کے دانے کے اوپر جو ہلکا سا آئل بھی لگا ہوتا ہے نا وہ بھی, اور اس کے اوپر لائٹ کی چمک بھی مجھے نظر آ رہی تھی. تو میں نے کہا بھائی یہ طریقہ ہے کھانے کو چیریش کرنے کا کہ اس کو فلی دیکھ سکوں میں. مجھے تو پتہ نہیں چلا کب نظر اتنی تھوڑی کمزور ہو گئی تھی کہ وہ اس کو ویسا دیکھ ہی نہیں پا رہے ہم کو, وہ کیونکہ اس کو بڑا کر دیتا ہے نا. تو وہ پھر جب میں نے ایک گلاسز اپنی رکھی ہوئی ہیں ڈائننگ ٹیبل کے اوپر, ایک میں نے گلاسز رکھی ہوئی ہیں اپنے دوسرے ٹیبل پہ جس میں میں بیٹھ کے کوئی آفس کے اپنے کام شام کرتا ہوں, ایک گلاسز میری بیڈ سائڈ ٹیبل پہ ہیں, ایک گلاسز جو ہیں وہ میرے بیگ میں ہیں جو میں اسٹوڈیو میں لے کے آتا ہوں, ایک گلاسز جو ہیں وہ میری گاڑی میں ہیں, اور ایک گلاسز میں جن جن اپنے دوستوں کے گھر جاتا ہوں وہاں پر بھی رکھی ہوئی ہیں میں نے اس لیے, اور ہر ایک ڈفرینٹ ہے ایک دوسرے سے. اور ابھی آپ کو بہت جلدی, کیونکہ میں پہلے گلاسز مجھے اتنی ضرورت نہیں ہے, تو بہت باریک لکھا ہو تو پڑھنے کے لیے مجھے ضرورت پڑتی ہے, تو جتنے بھی ہیں گلاسز, کیونکہ آنکھوں پہ بہت زیادہ زور دینے کی ضرورت نہیں اسپیشلی جب آپ پڑھتے ہیں. بائی دا وے, جن لوگوں کی نظر کمزور ہے ان کو ہر وقت گلاسز پہن کے نہیں رکھنا ہے, ساتھ ساتھ آپ نے آنکھوں کی ایکسرسائز کرنی ہے. ٹھیک ہے, کسی دن آنکھوں کی ایکسرسائز میں کر کے بھی دکھا دوں گا آپ کو, عجیب سا لگوں گا لیکن کر کے دکھا دوں گا. آپ گوگل بھی کر سکتے ہیں, اس کی بہت امپورٹنٹ, یوٹیوب کے اوپر جائیں تو ایکسرسائز ہوتی ہیں. یہ آنکھ کے وہ والے مسلز ہیں جنہوں نے آنکھ کو پکڑ کے رکھا ہوا ہے, اس پہ بڑا اچھا اثر پڑتا ہے. ٹھیک ہے, تو کوشش کریں گے آپ کی آنکھ آہستہ آہستہ, جیسے ماڈرن شوٹنگ ٹیکنیکس میں فائر آرمس جب آپ اس میں جب اس کا اس کے ساتھ آپ کو شغف ہوتا ہے تو اس میں سکھاتے ہیں, یا بائی ورچی آف دا پروفیشن دیٹ یو آر ان اس میں سکھاتے ہیں کہ جو آپ کی آنکھ ہے وہ رب نے بنائی ایسی ہے کہ وہ سینٹر آف دا ٹارگیٹ خود ڈھونڈ لیتی ہے. بالکل اسی طرح اگر آنکھ آپ کی نظر کمزور ہو رہی ہے تو ہر وقت گلاسز نہیں پہن کے رکھنے, آپ نے گلاسز کو اتار کر آنکھ کی ایکسرسائز کرنی ہے. نزدیک سے دور دیکھنا یہ بھی بہت اچھی ایکسرسائز ہے. اس قسم کی ایکسرسائزز آپ ساتھ ساتھ کرتے رہیں گے, اگر آپ اسکرین کو دیکھتے ہیں زیادہ تب بھی, اور یہ ہر گھنٹے کے بعد یہ چھوٹی چھوٹی چیزیں کرنی ہوتی ہیں, تو آپ کی آنکھیں جو ہیں نا پہلے سے بہتر رہیں گی. تو کمنگ بیک ٹو کہ آپ زندگی کو کون سے لینس لگا کے دیکھتے ہیں, میں زندگی کو بیسک جو آپ کا ریالٹی کا لینس لگا کے دیکھتا ہوں. اگر مجھ کو ایک گلاسز یوز کرنی ہے نا زندگی کو دیکھنے کے لیے, تو ریالٹی کے لینس کے تھرو میں چیزوں کو دیکھتا ہوں, چیزیں اپنی اصل حقیقت میں کیسی ہیں, لوگ انہوں نے پاسٹ میں کیا کیا کیا ہوا ہے اور اب کیا کر رہے ہیں, اس کو سامنے رکھ کے آپ نے لوگوں کو دیکھنا ہوتا ہے. جسٹ بیکاز آپ کو پسند ہیں یا آپ سے دوستی ہے یا محبت ہے, اس کا یہ مطلب نہیں ہے کہ آپ اگنور کر دیں چیزوں کو. جو چیزیں آپ اگنور کرتے ہیں وہ چیزیں بہت جلد آپ کو اگنور کر دیں گی زندگی سے. تو اسی لیے ہوش میں رہنا, اسی لیے چیزوں کو دیکھ کر ریالٹی میں رہ کے چیزوں کے فیصلے کرنے سے زندگی بڑی آسان رہتی ہے. تو ایک گلاسز اگر آپ نے لگانی ہے تو پھر ریالٹی کے گلاسز آپ لگائیں. یہ جو آپٹیمسٹک ہونے کی جو گلاسز ہم لگا لیتے ہیں تو ہر چیز کو اوورلی آپٹیمسٹک ہو کے پھر دکھی رہتے ہیں, ہائے یہ ہو گیا تو ہائے وہ ہو گیا تو میرے ساتھ کیوں ہو گیا, اور پھر پیسیمزم کے جو گلاسز ہیں وہ تو بالکل ہی بربادی ہے اپنی, کہ ہر وقت میرے مطلب کچھ نہیں ہو سکتا, برباد ہو گیا ہے, ایسے ہی ہو جائے گا, دنیا ایسے ہی برباد ہو جائے گی. اس قسم کی فضول قسم کی گلاسز بھی نہ لگائیں. تو ایک گلاسز اگر آپ نے لگانی ہے تو ریالٹی کی, لیکن ویسے ہر قسم کی گلاسز میرے پاس جو سن گلاسز ہیں وہ بھی ہر کلر کی ہیں, کیونکہ کون سے کپڑوں کے ساتھ, کون سے ماحول میں, کس قسم کی آپ کو گلاسز چاہیے ہوتی ہیں, ہر چیز کے ساتھ نہیں جاتی ہے. تو وہ بھی اگر آپ کو شوق ہو تو اس سے ہی پتہ لگ جائے گا کہ آپ رنگ رنگیلے ہیں. اور رنگ جو ہے نا وہ ایک طرح کا نہیں ہوتا انسان میں, رب نے اس کے اندر بہت خوبصورت رنگ رکھے ہیں. کس وقت اپنا کون سا رنگ باہر نکالنا ہے اس کا آپ کو پتہ ہونا چاہیے, تو پھر باقی رنگ جو ہیں وہ آپ کے ساتھ رنگیلے ہو جائیں گے. جی
14: خان جی, آپ ایڈوائز مجھے پتا ہے کم کرتے ہیں, لیکن کرنی چاہیے آپ سے کوئی چھوٹی ایج کا ہے یا پھر آپ کی ایج کا ہے یا آپ سے زیادہ عمر کا ہے, آپ کو پتا ہے کہ یہ بندہ غلط ڈائریکشن میں جا رہا ہے, تو اگر آپ نے کرنی ہے تو کس طرح کرنی ہے, کیا کرنی چاہیے بھی یا نہیں کرنی چاہیے؟
1: آپ جس چیز کے بھی آپ ایکسپرٹ ہیں یا جس چیز میں آپ نے بہت سارے سال گزارے ہیں اور اس چیز کے بارے میں آپ یو نو اے تھنگ اور ٹو, اس چیز کے بارے میں اگر آپ کو کبھی بھی لگے کہ کسی آدمی کو ایڈوائس کی ضرورت ہے تو ضرور دے دینی چاہیے, لیکن دینی کیسے ہے یہ ضرور سیکھ لینا چاہیے. ایڈوائس دینی کیسے ہے, جب تک آپ یہ نہیں سیکھتے کسی بھی آدمی کو جس کو ایڈوائس چاہیے ہوگی وہ کبھی آپ سے ایڈوائس نہ لے گا نہ اس پہ کان دھرے گا. تو کسی کو بھی کسی دوسرے بندے سے ایڈوائس لینا پسند نہیں ہوتا, کیونکہ لوگوں نے سوچ لیا, انہوں نے بھی 20-25-30-40 سال اپنی زندگی کے گزارے ہیں, ان کے ایکسپیرینسز بھی میٹر کرتے ہیں, انہوں نے بھی کچھ کنکلوژنز ڈرا کیے ہوئے ہیں جو بے شک ان ریئلسٹک ہوں, ان لاجیکل لاجکس بھی ہوتی ہیں, لیکن ان کو وہ سوٹ کرتے ہیں. تو اسی لیے جب بھی آپ کسی کو ایڈوائز کرتے ہیں تو ساتھ اس بندے کو پہلے جانیں وہ بندہ کس قسم کا ہے, ایموشنل آدمی ہے یا لاجیکل آدمی ہے, پریکٹیکل آدمی ہے یا فینٹسی میں رہتا ہے, تو اور وہ واقعی اس چیز کے لیے ایڈوائس چاہتا بھی ہے کہ نہیں. ایڈوائس اس وقت اس آدمی کو کرنی چاہیے جس کو, جو بہت اپنی چیز کے ساتھ بہت لائل ہو اور بہت کوشش کرتا ہو, جب آپ اس کو دیکھیں اور وہ نہ کر پائے تو آپ اس کو ضرور ایڈوائس کریں اور اس کو آپ ہیلپ بھی کریں راستے میں. صرف ایڈوائس کرنے سے کچھ نہیں ہوتا. اس کی مثال میں آپ کو یہ دیکھتا ہوں کہ جب میں سوئمنگ کرنے جاتا ہوں نا اپنی, تو میں اپنے ارد گرد لوگوں کو اسٹرگل کرتے دیکھتا ہوں. کئی لوگ جو ہیں نا وہ بڑا وہ سوئمنگ بے دلی سے کر رہے ہوتے ہیں, وہ سیکھنا ہی نہیں چاہ رہے ہوتے, لیکن کئی لوگ بہت دل و جان سے کر رہے ہوتے ہیں. ایسے بندے کو میں دیکھتا رہتا ہوں, 2-4 دن میں دیکھتا ہوں آتا ہے نہیں آتا, کیسے کرنے کی کوشش کرتا ہے, پھر ایک دن میں اس سے گپ لگاتا ہوں اور پھر آپ یقین کریں 2 دن کے اندر وہ بندہ اپنی پوری لینتھ کر جاتا ہے, کیونکہ اس گپ کے اندر میں اس کو کچھ باتیں بتاتا ہوں بنا یہ بتائے کہ مجھے آتی ہے تمہیں نہیں آتی یا اس کو ایسے کرنا ہے یا ویسے نہیں کرنا. گپ لگاتے ہیں, پیار محبت سے بات کرتے ہیں, کیا کرتے ہو, کب سے کر رہے ہو, کیسے سیکھ رہے ہو, میں نے ایسے سیکھی تھی, تم کیسے سیکھ رہے ہو, تمہاری یہ والی سائڈ اسٹرانگ ہے, یہ والی میرا خیال ہے, اگر اس پہ تھوڑا سا کر کے دیکھ لو, دیکھو میں ایسے کرتا ہوں. ایسے کر کر کے جب آپ اس کے ساتھ بات کرتے ہیں تو وہ بندے اور وہ بندیاں جو ہیں نا وہ اتنے گریٹفل ہوتے ہیں کہ جب میں ان جمز میں جاتا ہوں نا, جہاں کبھی کبھی میں طبیعت شبیعت آف ہوتی ہے میں نہیں جا پاتا, تو یا میں ٹریول کر رہا ہوتا ہوں, جب میں واپس آتا ہوں تو میں 2-3 جمز ہیں جن میں جاتا ہوں میں, ڈپینڈنگ آن یو نو میں ہوں کس علاقے میں, تو میں جب وہاں جم جاتا ہوں تو اس میں جو مجھے لوگ ملتے ہیں نا, جتنے ان کے چہرے پہ مسکراہٹ آتی ہے, جتنی ان کی فیلنگ آتی ہے, میں کئی لوگوں کو بھول بھی چکا ہوں کیونکہ میں تقریباً کچھ 100 سے زیادہ لوگوں کو سکھا چکا ہوں, تو میں بھول جاتا ہوں یہ کون لوگ ہیں, لیکن کبھی کبھی ان کے کچھ مجھے یاد ہیں بہت اچھی طرح. کچھ لوگ ہوتے ہیں جو پرنٹ چھوڑ جاتے ہیں اپنی اسٹرگل سے یا اپنی باتوں سے یا چیزوں سے, لیکن کچھ لوگوں کو آپ یہاں ایسے ہی فلیٹنگ مومنٹ میں ہوتے ہیں, تو وہ میں لیکن ان کے چہرے سے مجھے لگتا ہے کہ یہ مجھے جانتے ہیں اور مسکراتے ہیں آتے جاتے ہوئے, کچھ کہتے ہیں یا نوڈ کرتے ہیں یا اکنالج کرتے ہیں چیزوں کو, تو وہ مجھے اچھا لگتا ہے. تو بالکل اسی طرح اگر آپ صحیح بندے کو اس کی صحیح ایفرٹ کرنے کی کوشش کر رہے ہیں تو ضرور بتائیں, لیکن اس کو ان پیسنگ چلتے پھرتے ہوئے آپ جب ایڈوائز کریں گے تو زیادہ بہتر ہوگا. ہاں یہ اور بات ہے کہ کچھ لوگوں کو جب آپ صبح شام جیسے آپ کے گھر میں ہوتے ہیں کچھ لوگ ان کو بار بار آپ چیزیں کہہ کے تھک جاتے ہیں, اک جاتے ہیں, پک جاتے ہیں, تو پھر آپ ان کو اس طرح نہیں کہہ سکتے, ان کو ڈائریکٹلی کہنا پڑتے ہیں, پھر ان کو برا بھی لگتا ہے یا نہیں بھی برا لگتا. دوستوں میں بھی بہت سارے لوگوں کو ایسے چیزیں ہوتی ہیں, لیکن اس کا ایک میرا آخری طریقہ ہوتا ہے کہ میں پھر کہتا ہوں ٹھیک جو آپ نے کرنا ہے کریں, پھر آگے جو آپ کے ساتھ ہوگا روتے ہوئے میرے پاس نہیں آنا. اس میں پیسے برباد ہوئے میرے پاس مت آنا, اس میں رشتہ برباد ہوا میرے پاس نہیں آنا, اس میں جذبات اور ڈرامے اور ایکٹنگیں آپ جو کر رہے ہیں کیونکہ آپ کو سب پتہ ہے پھر میرے پاس نہیں آنا. اور جو آدمی میری ایڈوائس کو نا وقت کے ساتھ ساتھ, میں بہت سخت ہوتا جا رہا ہوں ان چیزوں کے معاملے میں, میری یا میں پورا آپ کے ساتھ ہوں سچویشن میں یا میں نہیں ہوں. تو جب میں سچویشن کے اندر ہوں تو اس میں میری بھی ایفرٹس ہیں اور اس میں مجھے بھی آگے یو نو اسٹریس ہوگا اگر آپ اس چیز میں کچھ نہیں کر پائیں گے. جیسے میرا بھائی ہے فرض کرو, یا بہن ہے, یا دوست ہیں, بزرگ ہیں, بچے ہیں, یا میرے قریبی دوست ہیں, یا میرے بزنس پارٹنرز ہیں, تو ان کے ساتھ جب میں کچھ چیزوں میں ڈیل کرتا ہوں تو ان کے اندر میں ساتھ انوالوڈ ہوں ان کے اندر, تو ان کی چیزوں سے پھر میرے پہ افیکٹ ہوتا ہے اور ان چیزوں کے بارے میں پھر بہت سخت ہوں میں. تو اسی لیے میں کہتا ہوں کہ جو مجھے آتا ہے وہ مجھ سے سیکھیں سمجھیں, صبح دوپہر شام میں اویلیبل ہوں. جو آپ کو آتا ہے وہ تو کر ہی رہے ہیں آپ, وہ ہم سیکھ بھی رہے ہیں, ساتھ ہو بھی رہا ہے, تو لیکن ان چیزوں کو سمجھنا بہت ضروری ہے ساتھ ساتھ. تو ان کو پھر اگر آپ کرنے دیں گے جو وہ کرتے ہیں تو ان کے کانسیکوینسز جو ہے نا اس کے ذمہ دار وہ خود ہوں گے. اور میں نے 0.01% بھی لوگوں کو نہیں دیکھا کہ وہ کھڑے اور کہیں ہاں جی یہ ہماری وجہ سے ہوا ہے. کوئی بندہ نہیں مانتا, ہر بندہ یہی مانتا ہے اور اپنی ہاف ہارٹڈ ایفرٹ کو وہ ہول ہارٹڈ کرنے کی اور بتانے کی کوشش کرتا ہے, اور وہ جھوٹ نہیں بول رہا ہوتا, اس نے کوشش کی ٹھیک اپنے حساب سے. لیکن کچھ چیزیں اتنی ڈیلیکیٹ ہوتی ہیں, کچھ رشتے اتنے ڈیلیکیٹ ہوتے ہیں, کچھ بزنسز اتنے ڈیلیکیٹ ہوتے ہیں کہ وہ تھوڑے وقت کے لیے ہوتے ہیں, ان چیزوں کو اس طرح ڈیل کرنا بہت ضروری. اور اگر آپ کو نہیں آتا تو کسی دوسرے کی سن لیں. میں نے اپنی زندگی میں جو چیزیں مجھے ملی ہیں آپ یقین کریں اس میں میرا اپنا کمال کم ہے, لیکن جن لوگوں کے ساتھ میں چلا, جن کو میں نے فالو کیا, میں نے ان کو کرنے دیا جس میں وہ ماسٹر تھے, جو بہت ہارڈ ورک کرنے والا تھا, میں نے اس کے ساتھ صرف اسمارٹ ورک کر کے اس کو تھوڑا وقت دیا, وہ اپنے ہارڈ ورک سے وہ وہاں تک پہنچ گیا اور مجھے بھی فائدہ ہو گیا. اس طرح جو بہت برینی تھا اس کے ساتھ تھوڑا سا میں نے وقت اور ٹائم لگایا, وہ خود ہی بہت برینی تھا. اسی طرح جس میں بہت زیسٹ اور بہت یو نو ہوتے ہیں, کچھ لوگ بہت زور لگاتے ہیں, انہوں نے وہی زور لگا رہے تھے, میں صرف زور کی ڈائریکشن سیدھی کرتا ہوں بیچ میں, کیونکہ بہت زیادہ کام کرنے کے لیے میں پیدا نہیں ہوا, میں سوچنے کے لیے, سمجھنے کے لیے اور پھر تھوڑا سا کرنے کے لیے پیدا ہوں, کہ اس کے ریزلٹس میں نے دیکھے ہیں وہ ہزار گنا آتے ہیں. تو جان کیوں اپنی ہلکان کرنی ہے, اور جب ارد گرد لوگ کر رہے ہیں وہ تو ان کے ساتھ تھوڑا تھوڑا ہیلپ کر کے وہ آپ ویسے ہی میں کتنی چیزیں کریٹ کر لیتا ہوں. تو میں ہر وقت لوگوں کے اندر, ان کو لگ رہا ہوتا ہے کہ میں شاید ان کو کسی قابل نہیں سمجھتا, ایسا نہیں ہے, میں ہر وقت یہ دیکھتا رہتا ہوں کہ اس آدمی میں ٹیلنٹ کیا ہے اور اس ٹیلنٹ میں میں کیا کر سکتا ہوں کہ اس کا ٹیلنٹ بڑھ جائے اور اس کے ریزلٹس بڑھ جائیں. میں اس میں یہی نوٹ کرتا رہتا ہوں, اور لوگ اس کو سمجھتے ہیں میں اپریشیٹ نہیں کر رہا, میں بہت زیادہ ان کو ان پہ مہربانیاں نہیں کر رہا. میں کر رہا ہوں میں یہی تو کر رہا ہوں ایکچولی, کہ آپ کا جو کمال ہے اس میں انویسٹمنٹ کر رہا ہوں, میں آپ پہ انویسٹمنٹ کر کے بیٹھا ہوتا ہوں, کیونکہ میری مجھے کوئی انویسٹمنٹ اب کرنے کی ضرورت نہیں, میں نے کر لیا جو کرنا تھا, میری ریٹائرڈ لائف ہے, میں زندگی سے اچھا خاصا ریٹائرڈ ہو چکا ہوں. اور اب ریٹائرڈ لوگ جو کرتے ہیں نا, وہ ٹریول کرتے ہیں, وہ گولف کھیلتے ہیں, وہ نئی چیزیں سیکھتے سمجھتے ہیں اور اس کی پھر کنسلٹنسی کرتے ہیں. ٹھیک ہے جی, اب میرا وہ سٹیج چل رہا ہے, اسی لیے جو بہت سارے لوگ حیران ہو جاتے ہیں کہ اس اتنی ینگ ایج میں میں سب کچھ یو نو کیوں نہیں چاہتا, میں نے کر لیا, میں نے دیکھ لیا, میں نے سمجھ لیا, بار بار وہی چیزیں کرنے کی ضرورت نہیں. میں نئی چیزیں ڈھونڈتا رہتا ہوں, نئی سوچ کدھر ہے, نئے پرابلمس کون سے ہیں, نئے افق کہاں ہیں, نئے ہورائزنس کہاں ہیں جس کو مجھے فگر آؤٹ کرنے اور میرے دماغ کو چیلنجز ملیں. ایک ہی بات بار بار کر کے, ایک ہی چیز آپ کو بار بار بتا کے مجھے کوئی خوشی نہیں ہوتی, ایک ہی غلطی کو بار بار سدھار کے مجھے تکلیف ہوتی ہے, دکھ ہوتا ہے, سٹریس بڑھتا ہے میرا, مجھے کوئی شوق نہیں ہے ان تمام چیزوں کا. ٹھیک ہے جی, میں کر لیا, دیکھ لیا, ہو گیا, مجھے آگے دیکھنا ہے, وقت کم ہے. ٹھیک, کوئی ہے ہمارے ساتھ مہربان ابھی تک ہے؟ ریڈیو آزاد ہی رون دیا. جی ہاں جی, مہربان عثمان.
16: جی سر, جی جی, شکریہ سر جی آپ کا, آپ نے آج مجھے اپنے ساتھ رکھا, یہ میری خوش قسمتی ہے, اتنا ٹائم آپ نے دیا مجھے.
1: یہ خوش قسمتی میں اکثر تمہارے لیے کر سکتا ہوں, پرووائڈیڈ अपना टाइम निकालो, वरना मैंने हाथ उठाए एक दफा दोबारा में तो फिर तुझे, चल मेरी गारंटी है जो अगला काम करेगा उसमें तू पिछले से 10 गुना ज्यादा तेरा बनेगा, ठीक है? लेकिन यहाँ पर जब तक फारिग है इधर ध्यान दे, क्योंकि तेरी वजह से ना बहुत सारी काम की बातें ना बहुत सिंपल तरीके से लोगों तक पहुंच जाती हैं और लोग तुझे प्यार भी बहुत करते हैं। तो तुमने कभी फैसलाबाद में बड़े होते हुए सोचा था कि एक बंदा जो एबटाबाद हरिपुर में बड़ा हो रहा हो गया उसके साथ मैं एक दिन मिलके शो किया करूंगा?
16: नहीं, बिल्कुल नहीं खान जी।
1: शो भी वो जो सुनते हुए
16: कि आप मुझे मिल गए,
1: वो ये भी सुनते सुनते जब तुमने 3 साल तक हिम्मत ही नहीं की शो में कॉल करने की?
16: नहीं, ऑन एंड ऑफ आता रहा हूँ, बेशक साल में 3-4 दफा ही, लेकिन आता तो रहा हूं।
1: फिर एक दिन तुमने सोचा कि जी ये तो अब गुरु तो गोड़ी रह गया, चेला शक्कर हो गया, तो मुझे क्या जरूरत है आने की, ठीक है?
16: नहीं नहीं, इंशाल्लाह खान जी जरूर।
1: खुश रहे ब्रदर, थैंक यू वेरी मच, सो ग्रेटफुल फॉर योर टाइम, एंड आई होप आज के तुम्हारे इस वक्त में रब ने और बरकत डाली हो और इसके जो क्लिप्स रिकॉर्ड हुए हैं ये इंशाल्लाह पिछले जो पॉइंट्स हैं उससे भी ज़्यादा, हालांकि आज थोड़ा सा एलर्जीज़ की मेडिसिन वगैरह चल रही है सारा कुछ और मज़े में हूँ मैं, लेकिन अगला शो जो है ना इससे भी इंशाल्लाह बेहतर होगा। आपने भी ज़रूर आना है और बाकी लोगों को भी हम चाहेंगे कि वो आएँ, फ़न शो करने हमने बड़े दिन हो गए हैं, बहुत खुल के नहीं हंसे हम, और आज इंशाल्लाह हम आज शो में हंसी हंसाना तो होता ही रहा, लेकिन अगले शो में हंसेंगे हंसाएंगे आपको, गुदगुदाएंगे, ठीक है जी? फिर आप कहते हैं जी हमारे साथ लाड नहीं करते आप ही करते रहते हैं, सब कुछ करेंगे हम, ठीक? आप सिर्फ खुश होने वाले बनिए, आप खुश होने के लिए आइए, फिर देखें हम आपके दिमाग की खिड़कियां भी साथ साथ खोलेंगे इंशाल्लाह, और साथ साथ आपसे गप भी लगाएंगे और मज़े मज़े की बातें भी करेंगे आपसे। मुझे अगला शो अभी से आ रहा है, ठीक? हम कोशिश करके सही वक्त पे कर देंगे। दूसरों के लिए आसानियां पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। जाने से पहले 3 शेर आपकी नज़र करते हैं और फिर एक खूबसूरत सा ट्रैक। ये 3 शेर जो हैं इसमें बताने की ये कोशिश की जा रही है कि मैं इम्पॉर्टेंट हूँ, मैं हूँ तो दुनिया है, मैंने ही लोगों को इज्जत दे रखी है, मैंने ही उनको वैल्यू दे रखी, मैं हूँ वैल्यू एडिशन मेरी वजह से है। इसमें शायर ये भी और इसके अलावा बहुत कुछ कहने की कोशिश कर रहे हैं शायरी शायरी में। शायरी समझते हैं आप? नहीं समझते? मुशायरा अभी गुजरा है, आपने वो जाना चाहिए था आपको, ठीक? और वो लोग जो हमारे चीज़ें इन्जॉय करते हैं रेडियो आज़ाद के, उन तमाम लोगों का बहुत बहुत शुक्रिया, आपकी मेहरबानियों का, आपके प्यार का, आपके दुलार का, आपकी दुआओं का, जो आपने रेडियो आज़ाद के लिए कर रखी और साथ साथ करते रहते हैं और जहाँ जहाँ मुझे मिलते हैं। पिछले 1 हफ्ते से तबीयत नासाज होने के बावजूद कुछ मामलात ऐसे थे कि मैं बहुत सारे लोगों से मिला, फ़र्स्ट टाइम मिला मैं, और रेडियो आज़ाद को, बोल के लब आज़ाद हैं तेरे को, हमारी टीम को बहुत सराहा गया वहाँ पर। आई एम सो वेरी ग्रेटफुल फॉर योर टाइम। हर इंसान ने, मुझे लगता था ये मुझे नहीं जानते, वो मुझे नहीं जानते होंगे, वो क्यों जानेंगे मुझे, लेकिन और फिर मैं मुख्तलिफ लोगों के साथ मुख्तलिफ औकात में लोगों से मिला, कोई क्रिकेटर्स आए हुए थे उनके साथ में लोगों से मिला, कोई पॉलिटिशियन आए हुए थे उनके साथ में लोगों से मिला, लेकिन वो जितने लोग वहाँ पे आके मिल रहे थे उनको साथ हमको भी मिल रहे थे, और हर बंदा फर्दन फर्दन आके कह रहा था कि शो सुनते हैं और क्लिप सुनते हैं, और आज ही हमने क्लिप सुनी। एक डॉक्टर हॉस्पिटल गए, वहाँ पर भी यही चल रहा था, लेकिन डॉक्टर साहिबा खुद आई और अपने स्टाफ को भी साथ लेके आई, उनका भी बहुत बहुत शुक्रिया शो सुनने का और रेडियो आज़ाद में, और हमारी ये जो बातें हैं पगलाई हुई सच्चाई वाली बातें जो है ना, ये इसको सराहने का और इसको अपना वक्त देने का, इट मींस अ लॉट, थैंक यू वेरी मच लेडीज एंड जेंटलमैन। और इसके साथ ही वक्त भी ख़त्म हुआ जाता है, लेकिन हम जाने नहीं देंगे आपको, थोड़ा सा वक्त मुस्तार लेंगे, उधार लेंगे, और आपके 3 जो शेर हैं आप तक ज़रूर पहुँचाएँगे, लेकिन साथ साथ स्पेनिश गिटार भी बजाएँगे। मेरी निगाह शौक से हर गुल है देवता, मैं इश्क का खुदा हूँ, मुझे याद कीजिए। नगमों की इब्तिदा थी, नगमों की इब्तिदा थी कभी मेरे नाम से, अश्कों की इंतहा, मुझे याद कीजिए। गुमसुम खड़ी हैं दोनों जहां की हकीकतें, गुमसुम खड़ी हैं दोनों जहां की हकीकतें, मैं उनसे कह रहा मुझे याद कीजिए। गुमसुम खड़ी हैं दोनों जहाँ की हकीकतें, मैं उनसे कह रहा हूँ मुझे याद कीजिए।
17: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आर ریڈیو اسٹیشن ایٹ www.radioazar.us. اس کے علاوہ اگر آپ پوئم سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمیں ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. تو ہم یاد رکھیے گا زندگی تو پھر ملیں گے, اور سب سے امپورٹنٹ بات, لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.